0: उनकी सुने, कुछ अपनी कहें, आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, सोफिया जमशेद और वसीमा आबिद।
0: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब। जी सामईन, आज हमने जापान के मौसम गर्मा के मेलों यानी नत्सु मत्सुरी से हमारी महफिल को शुरू करना था, लेकिन मंगल को जनूबी जापान के कुमामोतो प्रिफेक्चर और उसके आसपास आए जलजले के बायस आज का प्रोग्राम जलजला जदगान के जिक्र से शुरू करेंगे।
2: जी, बहुत शदीद जलजला था जिसका मैग्नीट्यूड 7.1 था।
1: इस जलजले के नतीजे में कई अफराद हलाक और जख्मी भी हो गए हैं।
2: इस कुदरती आफत में हलाक होने वालों के लिए दुआगो हैं, खुदा उनके लवाहिकीन को सब्र दे और जख्मी होने वालों को अल्लाह पाक जल्द अज जल्द सेहतियाब करे।
0: आमीन। खलील साहब, वहाँ रहने वाले पाको हिंद के रहायशियों के बारे में कुछ मालूमात होंगी आपके पास?
1: जी, मुझे पता था कि आप ये ज़रूर पूछेंगी, इसलिए मैंने 30 जुलाई को वहाँ मुकीम कुछ पाकिस्तानियों से बातचीत की है, सुनना चाहेंगे?
2: जी जी ज़रूर, हम दोनों बल्कि सामईन भी सुनना चाहेंगे,
1: तो सुनिए। आप मेरे ख्याल में आप जब जज़ीरा आया उस वक्त कुमामोतो शहर में मौजूद थे, तो कुछ जी अपने तजुर्बात, अपने एहसासात हमारे साथ शेयर कीजिए। जब जज़ीरा आया उस वक्त आप कहाँ थे और आपने क्या देखा, क्या महसूस किया?
3: मैं जॉब से फ्री होके घर में आया था, सोफे पे बैठा था, वाइफ के साथ खाना खाने लगा था, तो एकदम बहुत ज्यादा इसके शॉक के साथ ना घर शेक करने लग गया था। बिल्डिंग बहुत ज्यादा स्ट्रॉन्ग शेकिंग में चली गई थी, तो मैं साथ हो गया, ये जल्जला पहले तो हमसे खड़ा नहीं हुआ जा रहा था उसकी वेव्स की वजह से।
1: अच्छा।
3: चेकिंग की वजह से फिर किसी तरह हिम्मत करके हम बाहर निकले हैं, दरवाजा खोला है तो बाहर देखा बिल्डिंग बहुत जोर जोर से ना हिल रही थी।
1: अच्छा।
3: तो हिल रही थी तो हम भाग गए नीचे, मैं और वाइफ थे नीचे, जाके हम 5-10 मिनट वहाँ खुद को हौसला किया, हमें समझ नहीं आ रहा था क्योंकि शॉक की स्टेट थी।
1: अच्छा।
3: तो साथ हमारे जो रेजिडेंट्स रहते हैं, क्योंकि ये सारी हाउसिंग बिल्डिंग है ना जहाँ हम रहते हैं,
1: ठीक,
3: तो सारे रेजिडेंट जो आसपास रहने वाले हैं वो भी तो बाहर निकल आए थे।
1: अच्छा।
3: तो बाहर निकलने के बाद सब लोग 10-15 मिनट बाहर रहे थे, उसके बाद जब 10-15 मिनट खुद को रिलैक्स करके मैं और वाइफ ऊपर कमरे में, सारा सामान गिरा पड़ा था, एक फैन था हमारा वो नीचे गिर के टूट गया था, ड्रेसिंग टेबल नीचे गिर गया था, फ्रिज खुल कर उसके अंदर से सामान बाहर गिर गया था।
1: अच्छा।
3: और जो कबर्ड होते हैं जिनके अंदर हम पाकिस्तानी आपको पता है आमतौर पर मसाले रखते हैं या कपड़े वगैरह रखते हैं, वो खुल के वो सामान नीचे गिर गया हुआ था।
1: अच्छा।
3: तो काफी डैमेज यानी घर अंदर डैमेज हो गया था ना।
1: अच्छा।
3: तो फिर वो बस उसको संभाला थोड़ा, आसपास जो जाने वाले पाकिस्तानी दोस्त वगैरह रहते हैं,
1: अच्छा,
3: जापानी दोस्त रहते हैं, उनको कॉल की तो पाकिस्तानी जितने भी थे उन सबकी घर की कंडीशन ऐसी थी कि सब सामान गिर के उनका ना टूट चुका है ना काफियों का।
1: अच्छा।
3: और उसके बस 10 मिनट बाद एम्बुलेंस के सायरन, फायर ब्रिगेड के सायरन, पुलिस के सायरन, बस ऐसे जैसे वो हम नफ्ता नफ्ती का आलम कहते हैं लेकिन बहुत ज्यादा शोर शराबा ये वो सब कुछ जो है ना वो सुनने वो आवाजें आ रही थी फिर हमें।
1: अच्छा।
3: जी जी।
1: तो जब जलजला झटके जारी थे उसी वक्त आप नीचे उतरे आप सीढ़ियों से, तो इसमें गिरने का खतरा नहीं हुआ?
3: जी जी, गिरने का बहुत खतरा हुआ, उतरा ही नहीं जा रहा, हम बैठ बैठ के तकरीबन सीढ़ियां उतरे हैं ना।
1: अच्छा।
3: जी जी, शौक इतना ज्यादा था कि वो खड़ा नहीं हुआ जा रहा था, तो बैठ के जितना वो बच्चे नहीं रिंग थे दो पकड़ पकड़ के सीढ़ियों का स्टैंड जो होता है लेफ्ट साइड में फैन,
1: सही,
3: उसको पकड़ पकड़ के किसी तरह नीचे उतरे थे। बस वो कंडीशन ऐसी थी कि समझ नहीं आ रहा था, बस अल्हम्दुलिल्लाह अल्लाह के फजल से किसी तरह ना आप पहुंच गए नीचे खुले ग्राउंड में ना।
1: तो फिर आप वहां से निकल के दोबारा घर के अंदर नहीं गए, कहीं निकल गए? कहीं
3: निकल गए, हम वापस आए थे जलजले के बाद जब फ्रिज वगैरह का सामान रिकवर किया है ना,
1: ठीक,
3: तो उसके बाद ना हम चले गए थे एक इवैक्यूएशन शेल्टर के पास, फिर हम 3-4 घंटे वहीं रहे थे, उसके बाद वापस नहीं आए क्योंकि आफ्टर शॉक आ रहे थे।
1: अच्छा।
3: तो फिर हम शाम को 4:30 जल्जला आया, तो फिर वापस हम 7:30 बजे आए थे दोबारा।
1: और इवैक्यूएशन सेंटर में क्या सूरत हाल थी?
3: इवैक्यूएशन सेंटर में काफी लोग जमा थे, खासतौर पे इवैक्यूएशन सेंटर में जाते जाते बहुत टाइम लग गया था, कॉम्बिनीज का जो सामान था वो गिर गया था, शहर में पानी कम हो गया था और कॉम्बिनी में हमें कोई पानी नहीं मिला, आसपास की सारी कॉम्बिनीज बंद हो गई थी।
1: अच्छा।
3: जी, और इवैक्यूएशन शेल्टर में तो लोगों की बहुत गहमा गहमी थी और हम पहले घबराए हुए थे, تو اتنا زیادہ وہ رش دیکھنے کی وجہ سے نا میں اور وائف پھر وہاں سے کسی کھلی جگہ پہ چلے گئے تھے, کھلے میدان میں نا.
1: اچھا.
3: وہ جی شوق ایسا تھا کہ بس وہ ادھر گم, آپ کہتے نہیں فرسٹریٹ ہو جاتا ہے بندہ.
1: صحیح.
3: جی جی وہ فرسٹریشن میں لگی تھی, تو اس لیے ہم وہاں سے پھر کھلے میدان کی طرف چلے گئے تھے.
1: تو وہاں سے پھر آپ کسی دوسرے شہر منتقل ہو گئے.
3: جی پھر شام کو ہم واپس آئے تھے تقریباً 7:30, جیسے میں نے پہلے آپ کو بتایا نا.
1: جی جی.
3: تو ہم گھر آئے تھے, تو اس کے بعد دوبارہ ایک آفٹر شوک آیا تھا, وہ تھوڑا اسٹرانگ تھا. تو اگلے شہر میں کوماموتو سے آگے سوری کاگوشیما شہر ہے, وہاں میرے چچا رہتے ہیں نا.
1: اچھا.
3: تو پھر ہم وہاں چلے گئے تھے اپنا کیا کہتے ہیں اس کو شام کو. اس کے بعد ہم پھر رکے نہیں تھے, ضروری سامان سارا پیک کیا اور پھر ایک دن کے لیے کاگوشیما جا کے رہے.
1: سڑکیں ٹھیک تھی, گاڑیاں چل رہی تھی, کوئی مسئلہ تو نہیں ہوا
3: کاگوشیما جاتے ہوئے؟
1: جی
3: نہیں, بہت وہ تھی خوفناک صورت حال تھی, بہت مسئلے تھے. ہائی ویز بند تھیں اور جو لوکل روڈ ہوتے ہیں اس میں بھی بہت زیادہ ٹریفک تھی. عام طور پہ ہمیں گھر سے اگر کہیں جانے میں 10 منٹ لگتے ہیں, تو اس دن 30-30 منٹ لگ رہے تھے.
1: اچھا.
3: ٹریفک بالکل موو نہیں کر رہی تھی. یہ کوماموتو سے آگے اوکی علاقہ ہے, اوکی سے آگے یسچیرو تک سارا بلیک آؤٹ ہوا ہوا تھا, اشارے تک بند تھے.
1: اچھا.
3: اور جی جی اور روڈ جو ہے وہ جگہ جگہ سے ٹوٹے ہوئے تھے. ایک جگہ ہے یہاں ناگا بیتا تک جو تھوڑا سا نا میں وائف کو لے گیا تھا انہیں حوصلہ دینے کے لیے, وہ کھلی جگہ تھا. پہلے میں نے آپ کو بتایا تھا کھلے میدان میں چلے گئے تھے.
1: ٹھیک.
3: تو وہ ناگا بیتا جگہ ہے اس کے پاس گئے تھے, تو وہاں سے روڈ جو ہے نا وہ 6-6, 12-12 inch باہر آ گئے تھے.
1: اچھا.
3: تو یسچیرو میں بھی جب رات کا سفر کیا تھا تو روڈوں کی حالت کافی خراب تھی. میں نے ایک دو ویڈیوز بنائی ہیں, اگر آپ چاہیں تو میں آپ کے ساتھ شیئر کر سکتا ہوں. روڈ درمیان سے ٹوٹ گئے ہوئے تھے نا.
1: اچھا اچھا اچھا.
3: جی جی. ایک جگہ پہ تو 2-3 فٹ کا شگاف بھی پڑا ہوا تھا.
1: فائق ارشد صاحب بہت بہت شکریہ اپنے تجربات اپنے ساتھ ہمارے ساتھ شیئر کرنے کے لیے, NHK ورلڈ جاپان کو ٹائم دینے کے لیے. تھینک یو سو مچ, بہت شکریہ. یہ تھے فائق ارشد صاحب کے تاثرات.
0: فائق ارشد نے ٹریفک کی صورتحال کا ذکر کیا. تو خلیل صاحب, مجھے 11 مارچ 2011 کا شدید زلزلہ یاد آ گیا, تب بھی ایسی صورتحال تھی.
1: جی, انہوں نے ہمیں ایک تصویر بھی ارسال کی ہے جو آپ دیوان خانہ کے پیج پر دیکھ سکتے ہیں. اب زلزلے کے وقت کوماموتو شہر سے لگ بھگ 30 کلومیٹر کے فاصلے پر یاماگا شہر میں موجود امان اللہ صاحب کے تاثرات سنتے ہیں.
4: تو یہاں پہ صورتحال ابھی جو ہے, آج کی جو صورتحال ہے 2 دن سے پہلے کی جو صورتحال ہے اس سے کافی بہتر نظر آ رہی ہے. فائر سڑکوں پر بھی اور پانی کی جو پوزیشن ہے وہ کافی حد تک صحیح جا رہی ہے, کیونکہ اس کی فراہمی ہو رہی ہے. ہمارے جو ہے کوماموتو سٹی سے تھوڑا سا آگے جائیں تو وہاں پر تھوڑا سا بجلی کی اور پانی کی جو ہے وہ فراہمی ختم ہو گئی تھی, لیکن آہستہ آہستہ وہ اس کو ریکوری پہ لے کے آ رہے ہیں.
1: اچھا.
4: باقی جو ہے اپنا کل کے بہ نسبت جو آج کا دن ہے وہ کافی بہتر نظر آ رہا ہے.
1: اچھا, کل آپ نے بتایا تھا کہ پانی کی شاید قلت کے مناظر ہیں, تو اب آپ یہ بتائیں کہ میونسپلٹی کی طرف سے جو پانی ہے وہ اب آپ کو ملنا دوبارہ شروع ہو گیا ہے یا مارکیٹ پہ پانی اویلیبل ہے؟
4: جی جی بالکل, اپنا میونسپل کا جو پانی تھا وہ مسلسل مل رہا ہے. جو اسٹوروں پہ جو کنوینئنس اسٹور ہیں ان کے, وہاں پہ آج بھی کوئی چیز نہیں مل رہی.
1: اچھا. یعنی
4: زلزلہ آنے سے تقریباً 35-36 گھنٹے ہو گئے ہیں, اس دوران کوئی بھی فوڈ ڈلیور نہیں ہو رہا ابھی تک ان کنوینئنس اسٹور.
1: اچھا, آپ خود وہاں پہ ریسٹورینٹ بزنس کرتے ہیں, تو وہاں پہ پاکستانی کمیونٹی آپ کی طرف آ رہی ہے؟ آپ اپنا ریسٹورینٹ جاری رکھے ہوئے ہیں یا نہیں؟
4: جی اتفاق سے جس دن زلزلہ آیا اس دن ٹیوزڈے کو ہماری ویسے ریسٹورینٹ کی چھٹی ہوتی ہے, اس کے بعد دوسرے دن ہم نے ریسٹورینٹ اوپن کیا تھا. کافی لوگ جو ہے اپنے گھروں میں ٹھہرنے کی یہاں زیادہ دیر رکنا نہیں چاہتے, تو میرے ریسٹورینٹ پہ وہ کھانا وغیرہ کھانے کے لیے آتے رہے ہیں. خاص طور پر تب رات کو کافی دوست آئے ادھر کھانا کھانے کے لیے. باقی جو ہے سب دوست اپنے اپنی جگہوں پہ صحیح ہیں, گھروں میں محفوظ ہیں, کوئی ایسے خطرے کی بات نہیں ہے.
1: اچھا, اب آپ کچھ اپنے تجربات کے بارے میں بتائیے. جب زلزلہ آیا اس وقت آپ کہاں تھے اور آپ نے کیا دیکھا, کیا محسوس کیا؟
4: جی جب یہ زلزلہ آیا میں اس وقت اپنے کوماموتو کے ساتھ ایک

0: जामा का सिटी है, यहाँ पे मेरा ऑफिस है। तो मैं ऑफिस के अंदर बैठा हुआ था जब ये जलजला आया है, तो यकीन करें कि ऐसा लगता था जैसे किसी ने मेरे कपड़े को उठा के ऊपर आसमान पे ले गया जैसे कोई ना।
1: अच्छा
0: और हालांकि वो फुल फुल लोहे की बनी हुई है, यानी कि अक्सर दोस्तों की तरफ से फोन आता था पहले कि आपको महसूस हुआ जलजला आया, मैं कहा नहीं मुझे तो महसूस नहीं हुआ, कहते यार जलजला आया बहुत जबरदस्त, मैं कहा मुझे तो पता नहीं चला मैं अपने ऑफिस में बैठा हूँ, लेकिन इस जलजले ने मुझे मजबूर कर दिया कि मैं अपने ऑफिस से फौरन बाहर निकल।
1: अच्छा आप काफ़ी अरसे से यहाँ पे मुकीम हैं, तो 10 साल पहले भी मेरे ख्याल में आपके इलाके में काफ़ी ज़ोरदार जलजला आया था। इस
0: जी
1: जलजले को अगर आप
0: बिल्कुल
1: उसके
0: जी।
1: साथ मुआवजा करें तो आप क्या कहेंगे?
0: नहीं देखिए अगर आप मुआवजा का करें तो वो जलजला बहुत नुकसान देता,
1: अच्छा
0: पहले वाला जलजला इस तरह नुकसान देता कि उसने रोड काफी मुतासर किए थे, वो उसमें घर भी काफी गिरे थे। हाँ जी ये जो है, और पानी की फरामी भी बहुत अरसा मुअत्तल रही थी,
1: अच्छा अच्छा अच्छा अच्छा
0: और बिजली की फरामी भी बहुत अरसा मुअत्तल रही थी। उसका अगर आप मुआवजा करेंगे तो ये उसके मुताबिक इतना नहीं है जितना कि वो पहले आया था।
1: अच्छा नुकसान के हिसाब से।
0: नुकसान के हिसाब से पहले जलजले ने बहुत नुकसान दिया था, सड़कें डैमेज हो गई थी, पुराने घर काफी गिर गए थे, और क्यों तो सिटी में भी काफी बिल्डिंग जो है वो अपना तवाज़ुन खो बैठी थी।
1: अच्छा तो पाकिस्तानी कम्युनिटी आपने कहा कि आपके पास आती रहती है, तो पाकिस्तानी कम्युनिटी के हवाले से हमें कुछ बताइए कि उनकी क्या सूरत हाल है?
0: जी बिल्कुल, इस दौरान जो हमारी पाकिस्तानी कम्युनिटी है उनसे हमारी बातें होती रहती थी, और हमारे जो है वो जो कम्युनिटी का जो चार्ट बना है उससे सब मैसेज आते रहते थे, सब दोस्तों की तरफ से किसी दोस्त को कोई परेशानी हो तो वो उस चैटिंग पे हमें इतला देता रहता है। लेकिन फिलहाल कोई ऐसी इतला नहीं मिली कि कोई दोस्त परेशान हो या किसी घर में उसको कोई तकलीफ हो गई हो, ऐसी कोई इतला नहीं मिली। थोड़े बहुत जो है नुकसान है घर के, कुछ लोगों के घरों की दीवारें वगैरह खराब हो गई हैं, कुछ ये वो, बाकी कुछ जाने या कोई ज्यादा माली नुकसान देखने में अभी नहीं आया।
1: मानला साहब बहुत बहुत
0: जी
1: शुक्रिया NHK वर्ल्ड जापान की उर्दू सर्विस को टाइम देने के लिए, हम आपके बहुत मशहूर हैं।
0: बहुत बहुत मेहरबानी, शुक्रिया।
2: जी सामिन, ये थे अमानुल्लाह साहब, उन्होंने अपनी और अपने करीबी लोगों की सूरत हाल से हमें आगाह किया। जापान में खास तौर पर कुमामोतो के मकीनों के लिए बताते चलें कि प्रिफेक्चर ने इनखला मराकज कायम कर दिए हैं। प्रिफेक्चर की वेबसाइट पर कुमामोतो डिजास्टर प्रिवेंशन पोर्टल में पनाहगाहों के बारे में मालूमात दी जा रही हैं। सर्च इंजन में कुमामोतो और डिजास्टर प्रिवेंशन के अल्फाज टाइप करके पोर्टल तक आपकी रसाई हो जाएगी और ये मालूमात 11 जुबानों में दस्तियाब हैं।
1: कुमामोतो प्रीफेक्चर के करीबी नागासाकी प्रीफेक्चर भी अपनी वेबसाइट पर नागासाकी डिजास्टर प्रिवेंशन पोर्टल में पनागाहों की मालूमात दे रहा है। सर्च इंजन में एवाकुएशन नागासाकी और पोर्टल जैसे अल्फाज टाइप करके पोर्टल तक रसाई हासिल करें। उनकी वेबसाइट पर ये मालूमात 14 जुबानों में दस्तयाब हैं।
2: जापानी जबान से नावाकिफ लोगों के लिए ये बड़ी अच्छी सहूलत है। सामिन, प्रोग्राम का सिलसिला जारी है।
3: ये NHK वर्ल्ड जापान की उर्दू सर्विस है। ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज़ पर सुनी जा सकती हैं। इंटरनेट पर आप हमारे प्रोग्राम nhk.jp/urdu पर सुन सकते हैं।
2: वसीमा, आज क्यों ना जापानी सकाफत का कोई दिलचस्प पहलू सामेईन के लिए पेश किया जाए।
1: तो आज क्या है आपकी जंबील में?
2: खलील साहब, जंबील में है मेले। जापान में खसूसन जुलाई अगस्त में इतने मेले लगते हैं कि कई लोग बड़ी शिद्दत से गर्मियों के मुंतजर होते हैं।
4: और जापानी में मत्सरी कहलाने वाले ये मेले गर्मियों में जापान के तकरीबन हर मोहल्ले में होते हैं।
1: गर्मियों में ही क्यों, छुट्टियों की वजह से?
2: अरे नहीं, शायद सिर्फ छुट्टियों की वजह से ही नहीं, क्योंकि कई मत्सरियाँ तो साल हा साल से मनाई जा रही हैं और चंद एक तो कदीम ज़माने से ही अच्छी फसल की तमन्ना या फिर अच्छी पैदावार पर शुक्राने के लिए मनाई जाती थी।
4: तारीखी हवाला तो शायद हर मत्सरी का मुख्तलिफ होगा, लेकिन आजकल अमूमन सबके मुश्तरका खसूसियत खाना पीना, खेल तमाशे और जापानी अंदाज का रक्स है।
2: کئی دن پہلے سے ان سب چیزوں کی ریہرسل کی جاتی ہے اور رقص و موسیقی تماشوں کے ساتھ ساتھ کہیں مکئی کے بھٹے اور برف کے گولے فروخت ہو رہے ہوتے ہیں، کہیں ان مچھریوں میں چھوٹے چھوٹے بچے نشانہ بازی کی مشق کرتے نظر آتے ہیں۔ ہمارے محلے کی مچھری تھی 26 جولائی کو، اس میں گولا گنڈا، بھنے ہوئے بھٹے جیسی کھانے پینے کی چیزوں کے اسٹال تھے۔
1: ارے واہ، برف کا گولا اور بھٹا، یعنی کھانے پینے کی دیسی چیزیں۔
4: برف پر ڈالے رنگ برنگے شربت والا گولا گنڈا تو ہر جگہ ایک سا ہے، البتہ یہاں بھٹا ذرا فرق ہے۔
2: اسے بنایا تو عام طور پہ عمومی طریقے سے ہی جاتا ہے، بھٹے پر چاٹ مسالہ نہیں بلکہ جاپانی انداز کی میٹھی سوس ہوتی ہے۔
1: وسیمہ صاحبہ، آئندہ ہفتے ذرا پہلے بتائیے گا، ہم بھی آئیں گے۔
4: یہ مچھلی دراصل مل بیٹھنے کا، سجنے سنورنے کا بہانہ ہوتا ہے۔ جاپانی لوگ کئی ہفتوں سے تیاری کر رہے ہوتے ہیں کہ موسم گرما کا جاپانی انداز کا لباس یوکاتا پہن کر مچھلی میں جانا ہے۔
2: ایسے کئی لڑکیاں تو ہنابی یعنی آتش بازی دیکھنے کے لیے بھی خاص کیمونو پہن کر جاتی ہیں۔
1: واہ، یعنی کھانا پینا، آتش بازی اور کیمونو۔ مجھے پتا چلانا پڑے گا کہ ہمارے محلے کی ماتسوری کب ہے،
2: پھر آپ بھی کیمونو پہنیں گے؟
1: نہیں، مجھے تو ہمارے ڈائریکٹر صاحب کامیاما صاحب نے یوکاتا کا تحفہ بھی دیا ہے، یہ دیکھیے، ذرا میں آپ کو پہن کر بھی دکھاؤں، ذرا اس کے بارے میں کیا خیالات ہیں آپ کے؟
2: آپ کو کیسا لگ رہا ہے پہلے آپ بتائیے۔
1: یہ تو ہمارے چوہے کی طرح ہے، لیکن یہ بہت ٹھنڈا ہوا دار ہے۔
2: اچھا
4: اچھا، آپ پہ سوٹ بھی کر رہے ہیں ویسے، آپ پہ
2: جج رہے ہیں جناب، جج رہے ہیں۔
4: اچھا، اس کا کلر آپ دیکھیے، سرمئی کلر کے اوپر جو اس کا پرنٹ ہے وہ ایسا لگ رہا ہے کہ کوئی آتش بازی ہو رہی ہے۔
2: ہاں جی ہاں جی،
1: اور اس کا جو ستارے لگ رہے ہیں،
4: اچھا ہمیں دیکھ کے کچھ ایسا لگ رہا ہے۔ اور جو اس کی بیلٹ ہے، اس کا جو نیلا کلر ہے وہ تو ایسا اس کے ساتھ میچ کر رہا ہے، اور ایسا لگ رہا ہے کہ خلیل صاحب کو دیکھ کے گرمی کا موسم یاد آ رہا ہے۔
1: یہ بیلٹ تو بہت اچھا ہے، لیکن باندھنے میں تقریباً مجھے کوئی 20 منٹ لگے۔
2: کوئی بات نہیں، اس لیے جلدی پہن لیجئے گا، اور اسے دیکھ کے پہن کے آپ نے جانا ہے آتش بازی اور مچھری میں جانا ہے۔
1: ضرور
2: یہ جاپانی ثقافت کا ایک بہترین حصہ ہے، بہت خوبصورت حصہ ہے۔ ارے، ثقافت سے، جاپان سے مجھے جاپانی زبان دانی نامی کوئز یاد آ گیا۔
1: جی سامین، آئیے جاپانی بولیں کے کوئز جاپانی زبان دانی میں جاپانی بول چال کے پروگرام سے جاپانی زبان کا ایک نامکمل جملہ پیش کیا جاتا ہے،
2: اور جناب اس نامکمل جملے یا عبارت میں خالی چھوڑی گئی جگہ کو پر کر کے آپ کو مذکورہ لفظ لکھ کر ہمیں روانہ کرنا ہے۔
4: نامکمل جملے کی تصویر ہماری ویب سائٹ nhk.jp/urdu پر دیوان خانہ کے پیج پر پوسٹ کی گئی ہے۔
2: اس پیج تک رسائی کے لیے ہمارے ہوم پیج nhk.jp/urdu کو کھولیں، پھر شوز آن ڈیمانڈ پر کلک کر کے دیوان خانہ کے صفحے پر 2 اگست کا پروگرام کھولیں گے۔ تو اس پہ تو وہ پہلے زلزلے کے متاثرین کی روانہ کردہ تصویر ہے، جس کا ابھی ہم نے تھوڑی دیر پہلے ذکر کیا، اس کو کلک کریں گے تو ہمارے پاس کوئز کے جملے کی تصویر آ جائے گی۔
1: اسے دیکھ کر جواب تلاش کر کے ہمیں روانہ کیجیے، درست جواب دینے والے سامعین کے نام ہم دیوان خانہ میں نشر کریں گے۔
4: موجودہ کوئز کا نمبر ہے 4،
2: اور 2 اگست کی محفل دیوان خانہ کے پیج پر درج سوال ہے دائی گاکو دے، اس کے بعد ہے خالی جگہ جسے آپ نے پر کرنا ہے۔
4: دائی گاکو دے کا مطلب ہے یونیورسٹی میں، مکمل اردو جملہ ہے یونیورسٹی میں جاپانی پڑھوں گا۔
2: دائی گاک دے کے بعد کی خالی جگہ سامعین پر کیجیے، جو الفاظ موجود نہیں وہی ہے آپ کا جواب۔
1: جواب کے لیے ایک اشارہ آپ کو دے دیتا ہوں، یہ جملہ ہمارے ہوم پیج nhk.jp/urdu پر جاپانی بول چال کے پروگرام کے سبق نمبر 4 میں ہے۔
4: nhk.jp/urdu پر جاپانی بول چال کے پروگرام آئیے جاپانی بولیں کے متعلقہ صفحے پر کوئز کا جواب تلاش کریں، اور اپنا جواب جاپانی یا اردو رسم الخط یا پھر رومن حروف میں لکھ کر ہمیں روانہ کر دیں۔
2: اب اجازت لینے کا وقت ہے، لیکن میں بتاتی چلوں کہ آئیے جاپانی بول چال کا جو کوئز ہے وہ شروع ہو چکا ہے۔
1: آپ ہمارے ہوم پیج nhk.jp/urdu کے توسط سے اس کوئز میں شرکت کر سکتے ہیں، اور اسی ہوم پیج کے توسط سے اس کا جواب بھیج سکتے ہیں۔
4: ہوم پیج nhk.jp/urdu پر سب سے نیچے معلومات کی سرخی تلے ایک لنک جس کا عنوان ہے ہم آپ کے آرا کے منتظر ہیں۔ استعمال کی شرائط منظور کی ہونے کے صورت میں ہدایت پر عمل کرتے ہوئے پیغام روانہ کر دیجیے۔
2: اب ہمیں اجازت دیجیے،
5: اللہ حافظ۔